0: السلام علیکم, آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا اور پروگرام جاویدہ زندگی کے ساتھ محمد علی اجود آپ کی خدمت میں حاضر ہے. لسنرز, جیسا کہ آپ کو معلوم ہے کہ ہمارے پروگرام کی روایت کچھ یوں ہے کہ ہم اپنے پروگرام میں زندگی سے جڑی خوبیوں اور خصوصیات کے اوپر بات کرتے ہیں اور کس طرح ان خوبیوں کو, ان چیزوں کو اپنا کر ہم اپنی زندگی کو خوبصورت بنا سکتے ہیں اور جاویدہ بنا سکتے ہیں, ان چیزوں پر ہم بات کرتے ہیں. اور ہمارے ساتھ جو شخصیت موجود ہوتی ہیں ان چیزوں کو ڈسکس کرنے کے لیے اور ہمیں نئی چیزوں سے آگاہ کرنے کے لیے, وہ کوئی اور نہیں جناب محمد عرفان علی فانی صاحب, ایک سینئر لیکچرار ہیں اور وہ ہمارے پروگرام میں آ کر بڑی اچھی اچھی باتیں کرتے ہیں, بڑی انسپائرنگ باتیں کرتے ہیں جن سے ہم موٹیویٹ یقیناً ہوتے ہیں. ان کی طرف بھی چلیں گے, پہلے ٹاپک کی طرف چلتے ہیں. آج ہم بات کرنے والے ہیں, آپ سب کو معلوم تو ہوگا کہ سب لوگوں کی خواہش ہوتی ہے کہ جب وہ اس دنیا سے چلے جائیں تو ان کو جانا جائے, ان کو مانا جائے, ان کو پہچانا جائے. تو انسان ایسا کیا کام کرے کہ لوگ اس کا نام لیں اور جب وہ اس دنیا سے چلا بھی جائے تو لوگ اس کو اچھے لفظوں میں جانے. تو ایک احترام, ایک ریسپیکٹ ایک ایسا ایلیمنٹ ہے جب آپ اگلے پرسن کو وہ دیتے ہیں تو ان ریٹرن آپ ایک تو اس کے دل میں گھر بھی کر لیتے ہیں اور جب آپ اس دنیا سے چلے بھی جاتے ہیں تو آپ کا نام جو ہے بڑے خوبصورت اور اچھے الفاظوں میں لیا جاتا ہے. تو اس ٹاپک پہ ہم آج بات کریں گے کہ احترام بیسیکلی ہے کیا, احترام کرنا کتنا لازمی ہے اور احترام کی کیا ویلیو ہے. ان سب چیزوں کو ہم کوشش کریں گے کہ آج اپنے پروگرام میں جو ہے ہائی لائٹ کریں. پہلے تو میں سر عرفان فانی صاحب کے پاس اب جاتا ہوں, ان کو ویلکم کہتا ہوں پروگرام میں. السلام علیکم سر.
1: وعلیکم السلام, کیسے ہیں آپ؟ ٹھیک ٹھاک الحمد للہ.
0: اجازت ہے میں پہلے کوشچن کی طرف آؤں؟
1: جی جی بالکل, سوال کی طرف آئیے.
0: اچھا سر, مجھے یہ بتائیے کہ احترام ایک بڑا امپورٹنٹ ہم نے ٹاپک جو چوز کیا ہے, احترام ایک بڑی امپورٹنٹ چیز ہے. مجھے یہ بتائیے کہ احترام کو آپ کی تھیوریٹیکلی جو چیز ہے اس کے مطابق جو احترام ہے اس کو آپ کس طرح ڈیفائن کرتے ہیں, بڑا بریفلی ہمارے لسنرز کو ایزیلی اگر آپ بتائیں.
1: اچھا اجود, جو آپ نے یہاں انٹرو دیا ہے پروگرام کا, اس انٹرو میں ہی جو احترام کی ڈیفینیشن ہے وہ پوشیدہ ہے. آپ نے یہ بات کی کہ بابا فرید کا مجھے وہ شعر یاد آ رہا ہے کہ دنیا وچ رکھ فریدا ایسا بینڈ کھلون, توں ہوں تاں لوکی ہسن نہ ہوئے تا رون. اب یہ جو چیز ہے کہ انسان زندہ رہتا ہے, انسان مر جاتا ہے, مرتے وہ ہیں جو لوگوں کے دلوں سے ختم ہو جاتے ہیں, مرتے وہ ہیں جن کی یادیں دلوں سے محو ہو جاتی ہیں. اب دلوں کے اندر زندہ رہنا اس بات کی دلیل ہے. واسطف علی واسف صاحب نے ایک انتہائی خوبصورت بات کی تھی کہ جن کو آپ کی موت کا غم ہو سکتا ہے ان کو زندگی میں خوشی ضرور دے جانا. اور دوسروں کو خوشی ہم تبھی دے سکتے ہیں جب ہم دوسرے جو ہمارے گرد و نواح میں رہنے والے لوگ ہیں, ہماری فیملی ممبرز ہیں, ہمارے دوست ہیں, اور وہ انسان بھی کہ جن سے ہمارا کوئی خونی رشتہ نہیں ہے, کوئی معاشرتی تعلق نہیں ہے, صرف ایک انسانیت کا رشتہ ہے. تو ان لوگوں کے ساتھ بھی جب ہم اچھے تعلق استوار کرتے ہیں, اور جب اچھا تعلق استوار کیسے ہوتا ہے, ہم لوگوں کی جو ہمدردی کرتے ہیں, ہم لوگوں کی دل آزاری سے باز رہتے ہیں, ہم حقوق انسانی کا تحفظ جب کرتے ہیں تو ہم احترام کرتے ہیں, ہم جب انسانی قدروں کا تحفظ کرتے ہیں تو ہم احترام کرتے ہیں, جب ہم اپنے گرد و نواح میں رہنے والے لوگوں سے ہمدردی کرتے ہیں تو ہم ان کا احترام کرتے ہیں, ہم ایک فطرت کے اندر موجود ہیں, ہم جب یہ سمجھ لیتے ہیں کہ زندگی اللہ کی ایک بہت بڑی نعمت ہے اور مجھے اس نعمت کی شکر گزاری کرنی ہے, تو وہ جو شکر گزاری ہے وہ زندگی کا احترام ہے بنیادی طور پر. ہمارے گرد و نواح میں والدین ہماری بہت بڑی نعمت ہوتے ہیں, ہم جب ان کو اوبے کرتے ہیں, ان کی باتوں کو مانتے ہیں اور ان کے اطمینان کے لیے, ان کی تسکین کے لیے جب ہم زندگی میں کوئی مثبت کام سر انجام دیتے ہیں تو ہم ان کا احترام کر رہے ہوتے ہیں. ہم جب لوگوں سے وہ رویہ رکھتے ہیں جو ہم اپنے بارے میں چاہتے ہیں کہ لوگ رکھیں تو ہم لوگوں کا احترام کر رہے ہوتے ہیں. تو احترام بنیادی طور پر ایک بہت براڈر ٹرم ہوتی ہے, اور ہم اپنی زندگی کے اندر ود دا پیسج آف ٹائم, اگرچہ اس میں کچھ کمیاں خامیاں ہو رہی ہیں, انسان جو ہے جیسے انسان دنیا میں آیا تھا تبھی احترام بھی ساتھ ہی اس کے آیا تھا. مطلب یہ ہے کہ انسان کو دوسرے انسانوں کی ضرورت ہے, اور جب ایک انسان دوسرے انسانوں کی ضرورت کو پورا کرتا ہے کسی اپنے ذاتی مفاد کے لیے نہیں, اس لیے کہ وہ آیا اس لیے ہے کہ وہ دوسروں کی زندگی میں سہولت کار کا کردار ادا کر سکے, تو وہ انسانیت کا احترام کرتا ہے. آپ راستے میں جا رہے ہیں, آگے سے دو لوگ آ رہے ہیں, آپ راستے سے سائڈ پہ ہو جاتے ہیں, آپ ان کا احترام کر رہے ہیں. آپ سے کسی نے غصے میں بات کی, ایک بندہ اگریسو ہو گیا, آپ نے آگے سے سمائل دے دی, آپ اس کا احترام کر رہے ہوتے ہیں. ایک چھوٹے بچے سے بہت غلطی ہو گئی, آپ بجائے اس کے چتر پکڑ کے اس کو مارنا شروع کر دو, بڑے پیار سے آپ سمجھا رہے ہوتے ہو تو آپ اس کا احترام کر رہے ہوتے ہیں. ہم جب اپنی زندگی کے اندر ایک رول ماڈل بن جاتے ہیں کہ جب ہمیں مختلف طرح کی سچویشنز کا سامنا ہوتا ہے زندگی کے اندر, تو ہم ان سچویشنز میں, ان حالات میں جو ہمارا رد عمل ہوتا ہے وہ یہ ڈیٹرمن کرتا ہے کہ ہم دنیا کا یا لوگوں کا یا قوانین کا احترام کر رہے ہیں کہ نہیں کر رہے.
0: سر آپ نے بڑی خوبصورت بات کی, की है और उसमें प्यार नजर आया है, बड़ी सच्चाई नजर आई है। लेकिन मैं कुछ इस तरह भी कहूंगा कि आप नहीं समझते कि हमारी सोसाइटी में ये चीजें कम होती जा रही हैं? मैं ये नहीं कहूंगा खत्म होती जा रही हैं, बहुत कम होती जा रही हैं, लेकिन इस चीज को वापस लाने के लिए क्या इकदाम किए?
1: अच्छा, आप देखो, जो आपने पहली बात की है कि ये एहतराम का जो एलिमेंट है, एहतराम का जो अंसर है, वो इंसानी जिंदगी से आहिस्ता आहिस्ता महव हो रहा है, पोशीदा हो रहा है, तो यह बात आपकी 100% ठीक है। गुज़िश्ता 20 सालों के अंदर जितने भी माहिर इमरानियात हैं, जितने भी सोशियोलॉजिस्ट हैं, वो तमाम इस बात पे मुत्तफिक हैं कि इंसान की जिंदगी जो के रूहानियत के सफर पे थी, वो अब मादियत की तरफ आ गई है, और वो मादियत है जिसने इंसान को इंसान से दूर कर दिया है। अब अपने रोजमर्रा की जिंदगी का आप अंदाजा लगाओ कि आपके पास से हजारों अफराद गुजरते हैं, लेकिन आप किसी एक से सलाम करते हो, किसी एक से खुशी से मिलते हो, किसी एक के साथ आप वालेहाना अंदाज में बेसाख्तापन के साथ मिल रहे होते हो, बाकी इंसानों से आप नहीं मिल रहे क्योंकि आप कहीं ऐसे काम में मसरूफ हो जो आपको बाकी दुनिया से कट कर रहा है। वो क्या है? वो टेक्नोलॉजी की इमरजेंस है। जब से टेक्नोलॉजी इमर्ज हुई है 2001 के बाद से लेके अब तक का हमारा मुआशरा, और एक वो मुआशरा था जो 2001 से पीछे था हमारा मुआशरा, वो मुआशरा जिसमें एक ठहराव था, वो मुआशरा जिसके अंदर इंसानी हमदर्दी थी, वो मुआशरा जहाँ पे लोग अपने घर के अंदर कोई नेमत होती थी तो उसके अपने हमसायों में भी तकसीम करते थे और वो नेमत की शुक्रगुजारी थी, और यही इंसानियत का एहतराम था। घरों के अंदर कोई चीज आ जाती थी, फॉर एग्जाम्पल अगर मैं देहातों की अब बात करूँ, मुझे तो अपने देहाती जिंदगी याद आती है कि वहाँ पे घर के अंदर जब लस्सी वगैरह लोग बनाते हैं तो वो फिर घरों में तकसीम करते हैं कि फलां घर भी आप दे आओ, दही है तो वो भी, अफतारियां हो रही हैं, सुबह सहरी का सामान दूसरों के घरों में भेजा जा रहा है,
0: घर तो
1: यस वो तकसीम हो रही है। अब ये क्या है? ये है असल में एहतराम। वो मुआशरा वो था जो रूहानियत पे मबनी था। इंसान के जितने भी ताल्लुकात होते हैं, ताल्लुक हमेशा रूहानी होता है, जो मादी होता है वो ताल्लुक नहीं होता। अगर मैं अजबत के साथ किसी अपने मादी फायदे के लिए उसके साथ हूँ तो मेरा आपका कोई रिश्ता नहीं है या ना दोस्ती है, वो एक बिजनेस टर्म्स है हमारे, बिजनेस के रिलेशन है। हाँ, जब मेरा और आपका रिश्ता किसी भी इकोनॉमिक इंटरेस्ट से बियॉन्ड होता है, जब हम किसी भी अपने जाती मफाद को पसे पुष्ट डालते हुए सिर्फ इसलिए दूसरे के साथ अच्छा अमल करते हैं कि यार अच्छा अमल इस काबिल है कि हम दूसरे लोगों के साथ करें। हमारा इब्ने रुशद ने एक बड़ी खूबसूरत बात की थी, उसने कहा था नेकी हम इसलिए करते हैं कि हम जन्नत मिल जाए, हम अच्छे काम इसलिए कर रहे हैं कि हम कोई रिवॉर्ड लेना चाहते हैं। यहीं से हमारी तरबियत में खामी आ जाती है, जब हमें ये एहसास नहीं होगा कि नेकी खुद इस काबिल है कि उसको किया जाए, कानून इस काबिल है कि उसको फॉलो किया जाए, खौफ की वजह से मैं कानून को फॉलो ना करूं कि मैं इशारा तोड़ूंगा तो मुझे पुलिस पकड़ेगी या चालान हो जाएगा, वो कानून अपने अंदर एक एहतराम लिए हुए है,
0: कानून की भी रिस्पेक्ट है।
1: कानून बुनियादी तौर पर एक दूसरे इंसानों के एहतराम का नाम है कि भाई जब मैं इशारा तोड़ूंगा तो कितने दूसरे लोगों का जो हक है उस रोड से गुजरने का, मैं उसको खत्म कर रहा हूं, तो मैं दूसरे लोगों के एहतराम नहीं कर रहा हूं, मैं उनके हकूक को पामाल कर रहा हूं। तो एहतराम जितने भी जिंदगी में कवानीन होते हैं वो बुनियादी तौर पर उनका जो मतमय नजर होता है वो दूसरे लोगों का एहतराम होता है। आज का जो आपने सवाल किया कि आज के दौर का जो इंसान है उसमें ये एलिमेंट बहुत हद तक कम हो गया है, तो इसके बहुत सारे मुहर्रिकात हैं। सबसे बड़ा मुहर्रिक क्या है कि इंसान जो है अब इसलिए उन लोगों से मिलता ही नहीं जिन लोगों से उसको कोई मफाद नहीं होता है। हमारे पास से कितने इंसान गुजरते हैं, हम किसी एक से ही खुशगवार मूड के साथ सलाम क्यों लेते हैं, बाकियों से तो हम सलाम लेना भी गवारा नहीं करते, हालांकि इंसानियत का रिश्ता तो हमारा उनसे भी है। हम वहीं पे तो ये जो एक ओवरऑल अप्रोच बन गई है ना हमारे मुआशरे का, एक नई आप कह लो के डायनामिक्स जो है वो बन रही है, इंट्रोड्यूस हो रही है कि हम लोग जो है वो अपनी रूहानियत से बिल्कुल पीछे होते जा रहे हैं और जिंदगी को सिर्फ और सिर्फ मादी मफादात के कॉन्टेक्स्ट में देखते हैं। जहाँ जहाँ कोई शख्स मुझे मादी तौर पर, क्योंकि अब दुनिया भी हमें चाहती है कि वो भी हमारी अच्छाई को नहीं देख रही, मेरी अच्छाई को अप्रिशिएट नहीं किया जा रहा, मेरी ईमानदारी को अप्रिशिएट नहीं किया जा रहा, मैं लोगों के साथ मेहरबान हूँ इसको अप्रिशिएट नहीं किया जा रहा, जिस चीज को अप्रिशिएट किया जा रहा है कि इसका आउटर लुक कैसी है, इसने पहना क्या हुआ है, इसके जूते कितने महंगे हैं, इसने घड़ी कितनी महंगी पहनी हुई है, ये कितनी महंगी गाड़ी से नीचे उतरा है। जब इन क्राइटेरिया पे आप इंसानियत को जांचोगे, इन क्राइटेरिया पे जब आप जो खोजोगे कि ये इंसानियत है, तो रूह कहाँ पे चली गई? रूहानियत तो खत्म हो जाती है। हम दूसरे लोगों को जब अच्छा इसलिए नहीं कहेंगे कि उसके अंदर कुछ खूबियां हैं, हाँ इसलिए कहेंगे कि कुछ खारजी अवामल ऐसे हैं जो उसको हमें खूबसूरत बनाने पे मजबूर कर रहे हैं, तो हम वैसा बनना चाहते हैं। लोग भी हमें मादियत की तरफ से हमारी तारीफ करते हैं, हम भी मादी होते जाते हैं।
0: ऐसे सोसाइटी में एक ट्रेंड चल रहा है, मतलब कुछ दो कुछ लो वाला, कि ये वही अपने फायदे वाली बात की है कि मतलब अगर आपके पास, अगर आप किसी को फायदा दे सकते हो तो उससे हेलो सलाम अलैकुम कैसे हैं आप, लेकिन अगर आपको वो फायदा नहीं दे सकता तो आपके लिए बेकार है, आप कॉल भी सुनना पसंद नहीं करते। बिल्कुल ऐसा ही है, लेकिन इसके पीछे क्या लॉजिक है? मुझे मतलब क्वेश्चन यहाँ पे अराइज होता है ना, क्या इसके पीछे लॉजिक है?
1: देखो ना, इसके पीछे लॉजिक जो है वो मैंने कहा ना, ओवरऑल जो थ्रू द मीडिया आप जितने अपने मॉर्निंग शोज देखते हो वो क्या डिपिक्ट कर रहे हैं ज़ाहरी खूबसूरती को, जितने ड्रामास आप देखते हो वो क्या डिपिक्ट कर रहे हैं। हमारे मुआशरे के अंदर 35% जो लोग हैं वो पॉवर्टी लाइन से भी नीचे जिंदगी बसर कर रहे हैं। जब वो टेलीविजन पे एड्स में मूवीज के अंदर मॉर्निंग शोज के अंदर जब लाखों के पहनावे देखते हैं, ठीक है, और जब बहुत बड़ी बड़ी खूबसूरत सजे सजाए घर देखते हैं तो उनके अंदर भी एक एहसास कमतरी पैदा होता है। वो अपनी जरूरतों को पूरा करके खुश थे, लेकिन जो ओवरऑल लोगों की अप्रोच थी, जो कि मैंने कहा टेक्नोलॉजी के इमर्ज होने से आई। अब देखो ना, एक मोबाइल अगर सस्ता है, मैंने तो बात करनी है ना लोगों से, तो मैं तो सस्ते मोबाइल से भी कर सकता हूं, लेकिन मैंने एक बहुत बड़ी ब्रांड का मोबाइल लेना है, इसलिए बड़ी ब्रांड का मोबाइल लेना है कि लोग कहेंगे इसके पास फलां ब्रांड का मोबाइल है, मतलब कि मैं जरूरत के तहत वो चीज नहीं खरीद रहा हूँ, मैं अपनी ख्वाहिश के ताबे जरूर अपनी बना रहा हूँ। अब देखो, जब हम अपनी ख्वाहिशों को जरूरत बना लेंगे तो हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले, कभी भी जिंदगी में ख्वाहिशें पूरी हो ही नहीं सकती हैं। मेरी जरूरत है कि मैंने यहाँ से घर जाना, मुझे एक गाड़ी की जरूरत है, अच्छा गाड़ी मैंने ले ली। अब गाड़ी की जरूरत है, किस ब्रांड की गाड़ी होनी चाहिए ये मेरी ख्वाहिश तो हो सकती है, मेरी जरूरत नहीं हो सकती। हमने क्या किया कि हमने अपनी जो ख्वाहिशें थी उनको अपनी जरूरतें बना लिया, और इसी किताब पे जो आम लोग हैं, जो पॉवर्टी लाइन से नीचे हैं, जो अपनी जरूरतों को पूरा करने की फाइट कर रहे थे, उनको भी हमने ख्वाहिशें करने की तरफ तरगीब दे दी।
0: जबरदस्त जबरदस्त, वेरी वेल समड अप। यहाँ पे लिसनर्स, एक छोटी सी ब्रेक का टाइम हुआ जाता है, ब्रेक के बाद हम दोबारा वापस आएंगे, सर से यही पूछेंगे कि एहतराम के बारे में, कि बड़ों का एहतराम करना तो लाजमी है ही है, अगर छोटों की बात करें तो उनको किस तरह रिस्पेक्ट दी जाती है, क्योंकि वो एज में भी छोटे होते हैं। समटाइम्स लोग कहते हैं कि यार ये हमसे एज में छोटे हैं तो उनको एहतराम देने में थोड़ा सा प्रॉब्लम आता है, तो उसके बारे में बात करेंगे। तो आप सुनते रहिए FM 92.6 UCP की दुनिया, वो भी राइट बैक।

0: वेलकम बैक लिसनर्स, आप सुन रहे हैं FM 92.6 यूसीपी की दुनिया। प्रोग्राम जावेदा जिंदगी में अली अजबत फिर आपकी खिदमत में हाजिर है। हमारे साथ मौजूद हैं जनाब इरफान अली फानी साहब, और आज हम बात कर रहे हैं एहतराम के ऊपर, रिस्पेक्ट के ऊपर। रिस्पेक्ट का एलिमेंट जिंदगी में बड़ा जरूरी है, और आप बेशक आप अगले बंदे की और आपके सामने जो इंसान मौजूद है उसकी आप इज्जत करेंगे, तो आपको इन रिटर्न जो है अगर वो इज्जत नहीं देता तो अल्लाह के हाँ जो है ये सब कुछ लिखा जा रहा है, और अल्लाह आपको इन रिटर्न इसका बहुत अच्छा रिवॉर्ड देगा, खा वो आखिरत में हो या दुनिया में। तो सर मुझे ये बताइए कि बड़ी अच्छी अच्छी हमने आज बातें की हैं, सब आप किए हैं, लेकिन अब हम एक डिफरेंशिएशन की तरफ जा रहे हैं, पुराना दौर और नया दौर, अब जिद्दत आ गई है। तो क्या समझते हैं आपके पुराना दौर जो था उसमें ज्यादा रिस्पेक्ट का एलिमेंट और रिस्पेक्ट ज्यादा दी जाती थी लोगों को, या आजकल के दौर में दी जा रही है? क्योंकि मैं ये देख रहा हूँ कि आजकल के दौर में रिस्पेक्ट का एलिमेंट कम हो रहा है, लेकिन आपका क्या नजरिया है, आपकी क्या आइडियोलॉजी है, वो हम देखते हैं, सुनते हैं।
1: अच्छा, आपने जो अभी बात की कि एहतराम के ऊपर, जब हम दो मुख्तलिफ अदवार का कदीम एक दौर था, हम कह रहे हैं कि 2000 से पहले की दुनिया और 2001 के बाद की जो आज की दुनिया है, दोनों के अंदर जब हम एहतराम का मुवाजना करते हैं और जब हम इस तरह की बातें करते हैं ना, तो बहुत सारे लोग हमारी इस तरह की बातों को कहते हैं यार ये बड़ी किताबी बातें हैं, ये जो आप बातें करते हैं एहतराम होना चाहिए, हमदर्दी होनी चाहिए, काइंडनेस होनी चाहिए, ये किताबी बातें हैं, प्रैक्टिकल लाइफ के अंदर इसका काम नहीं है। तो उनकी बाज़ुकात बातें सुन के ना मुझे वो पंजाबी का शेर याद आ जाता है जिसमें शायर ने कहा था कि वरिया पहले भोग आए, वरिया पहले दे जोग, किसी होर सदी विच आ गए, किसी होर सदी दे लोग। कि हम शायद उस दौर के हैं, हमारी सोच हमारी फिक्र शायद उस दौर की है कि जिस दौर के अंदर दूसरे लोगों इंसान जो था वो मैटर करता था, अल्लाह की मखलूक मैटर करती थी, हमारे गिर्दनवाह में मौजूद लोग मैटर करते थे। और आज का दौर वो दौर है कि जब इंसान मैटर नहीं करता है, लोगों से मोबाइल छीन लिया जाता है, मोबाइल नहीं मिलता तो उसको गोली मार दी जाती है, दो वक्त की एक चीज के लिए आप दूसरे लोगों की जान के लोग दरपे हो जाते हैं। ये सारे मसाइल कहां से हुए? इन सबसे बड़ा जो फैक्टर है वो जो मैंने ब्रेक से पहले भी कहा था कि जब ख्वाहिशें जरूरत बन जाएं तो उस वक्त ये मसाइल होते हैं, क्योंकि ख्वाहिश एक आइडियल अप्रोच होती है, आइडियलिज्म की कोई मंजिल नहीं होती है। किस हद तक आप उस चीज को अडॉप्ट कर सकते हो, किस हद तक, अब मैं कहता हूँ मेरे पास गाड़ी होनी चाहिए, मिल गई, फिर मैं कहता हूँ ये वाली नहीं फलां ब्रांड की गाड़ी होनी चाहिए, अच्छा वो भी मिल गई, फिर मैं कहता हूँ अब मेरे पास जहाज होना चाहिए, अच्छा मिल गया, फिर मैं कहता हूँ मेरे पास फलां, क्या इसका कोई एंड है? इंसान जिंदगी से चला जाता है, ख्वाहिशें कभी भी खत्म नहीं होती हैं। इंसान जिंदगी में उन ख्वाहिशों उन तमन्नाओं के काफलों में जिंदा रहते हैं। हाँ, जो लोग ये कहते हैं, जिसको कहते हैं राजी बिर रजा, कि एक तो अल्लाह ताला ने आपको कुछ चीजें अता कर रखी हैं, अल्लाह ताला की नेमतों का एहतराम भी ये चीज है कि उसकी दी हुई नेमतों के अंदर आप राजी रहते हो।
0: ये भी एक
1: जे सोना मेरे दुख विच राजी ते मैं सुख नू चुल्ले डावा, ठीक है, कि ये जो दुख भी मेरी जिंदगी में आया हुआ है ये भी किसी की देन है ना, किसी ने दिया है, और वो देने वाला कौन है भाई? जब बनाने वाला भी मुझे अल्लाह की जात है, मेरा जिस्म भी अल्लाह ने बनाया, इस जिस्म को भूख भी अल्लाह ने दी, और जिस्म को शेर भी अल्लाह ने ही करना है। अब जब ये सब कुछ अल्लाह की तरफ से हो रहा है तो आप अपनी मेहनत से, अपनी जुद्दोजहद से और तमाम मुसबत मुशक्कत के जो क्राइटेरियाज हैं उनको पूरा करते हुए जो आपको मिल जाता है वो आपका है। इंसान की जिंदगी में वो कहते हैं कि कभी भी इंसान को उसकी ख्वाहिश से ज्यादा कभी नहीं मिलता है, और कभी भी वक्त से पहले या बाद में जब इंसान को उस चीज की जरूरत होती है तब वो इंसान को मिल जाया करती है। तो दोनों अदवार की जब हम बात करते हैं तो वो जो एक दौर था तो मुझे कभी कभी लगता है कि वो एक इंतहाई तिलिस्माती किस्म का दौर था।
0: अच्छा।
1: वो एक ऐसा दौर था कि जिसके अंदर हमें एक अजीब किस्म की जो है वो एक तिलस्माती और मलकूती किस्म का हुस्न नजर आता है उस दौर के अंदर, कि जिसके अंदर मुझे याद पड़ता है कि हमारे जिस गांव में मैं रहता था वहां दरवाजे नहीं लगे हुए थे घरों को, मतलब इतना तहफ्फुज इंसान महसूस करता था कि घरों में दरवाजे भी नहीं हो, खुले दरवाजों के साथ लोग सो रहे हैं और किसी चोर का डर नहीं है, कोई खतरा नहीं, ये वो एक मुआशरा था। आज आप देखते हो आपने मोहल्लात बना लिए, उनके तहफ्फुज के लिए आपने अपनी दीवारों को ऊंचा कर लिया, और दीवारों को ऊंचा करना इस बात की दलील है कि इंसान अब गैर महफूज हो चुका है। हमने अपने पास असला रखना शुरू कर दिया, ये बात इस बात की दलील है कि हम गैर महफूज हो चुके हैं। हम अपने पास पिस्टल रखते हैं तो हमें नहीं पता कि हम पिस्टल की हिफाजत कर रहे हैं कि यह पिस्टल हमारी हिफाजत कर रहा होता है। ये तब होता है जब इंसान इंसान से दूर हो जाता है, जब इंसान के मुकाबले में कोई जो मादी चीज है وہ زیادہ اہم ہو جاتی ہے۔ تو جب یہ اہمیتیں اور ترجیحات زندگی میں اس طریقے سے آ جاتی ہیں تو پھر کیا ہوتا ہے، آپ دیکھتے ہو زمین کے لیے، زر کے لیے، اور جو لوگ ہیں وہ ایک دوسرے کو مار بھی رہے ہوتے ہیں، ایک دوسرے کو قتل بھی کر رہے ہوتے ہیں، اور وہ زمین جس کے لیے وہ قتل کر دیتے ہیں یا وہ ایک چھوٹی سی بات جس کے لیے وہ لڑ پڑتے ہیں۔ میں ہمیشہ یہ کہتا ہوں نظریات ہمیشہ تبدیل ہوتے رہتے ہیں، نظریات کبھی بھی ایک جیسے نہیں رہتے۔ میرا سیاسی نظریہ اور ہو سکتا ہے، آپ کا سیاسی نظریہ اور ہو سکتا ہے، ہم دونوں میں جو نظریاتی اختلاف ہے وہ کبھی بھی ہم کو ایک دوسرے سے دور نہیں اسے کرنا چاہیے۔ انسان ہونے کے ناطے ہم ہمیشہ ایک دوسرے کے قریب رہیں۔ ہاں آپ کا اپنا نظریہ ہے، میرا اپنا نظریہ ہے، آپ کی اپنی ضرورتیں ہیں، میری اپنی ضرورتیں ہیں، ہم اپنی اپنی ضرورتوں میں رہتے ہوئے، اپنے اپنے نظریات کو فالو کرتے ہوئے، اپنے اپنے فرقوں میں ایون رہتے ہوئے ایک دوسرے کا احترام کر سکتے ہیں۔
0: اچھا سر، ہم بات کرتے ہیں اب اظہار کے اوپر۔ ہر چیز کا اظہار ہوتا ہے، اظہار جس طرح اظہار محبت بھی ہوتا ہے۔ اچھا مجھے یہ بتائیے کہ احترام کا اظہار کا ایک طریقہ بھی ہے نا، تو رویوں سے کس طریقے سے معلوم ہو کہ اگلا بندہ جو ہے وہ آپ کو ریسپیکٹ دے رہا ہے، ہم کیسے یہ جانیں؟
1: دیکھیں، جس ایک لفظ ہوتا ہے شکر گزاری، شکر گزاری بغیر اظہار کے اگلا بندہ فیل ہی نہیں کر سکتا۔ تو اس لیے ہمیں جو بھی کوئی کام کرتا ہے ہم کہتے ہیں تھینک یو، ہم تھینک یو بول کے اس کی شکر گزاری کا اظہار کر رہے ہوتے ہیں۔ احترام کا کوئی ایسا لفظ نہیں ہے کہ ہم بول کے کہہ دیں کہ ہم آپ کا احترام کر رہے ہیں۔ احترام ایک پریکٹس کا نام ہے، احترام کسی ایک لفظ میں سموئی ہوئی چیز نہیں ہے، احترام ایک کمپلیٹ بیہیویئر کا نام ہے، اچھا ایک پیکج ہے، اور وہ جب کیا جاتا ہے تو دوسرے کے دلوں میں پیدا ہونے والی محبت ہی یہ بات بتا دے گی کہ آپ لوگوں کا احترام کر رہے ہو۔ لوگوں کے اندر آپ کی مقبولیت ہی آپ کو یہ بتا دے گی کہ آپ لوگوں کا احترام کر رہے ہو۔ ہاں اب اظہار جب ہم اپنی روزمرہ کی زندگی میں دیکھتے ہیں تو سب سے پہلے تو اللہ نے ہمیں ایک زندگی دی ہے، ہمیں چاہیے کہ ہم اپنی روزمرہ کی مصروفیات میں سے کچھ وقت نکال کے کم سے کم اپنے بارے میں ضرور سوچیں۔ ہم اپنے آپ کو کاموں میں اتنا ہم نے بزی کیا ہوا ہے کہ ہمیں سنڈے کو پتہ چلتا ہے کہ ہم بھی جی رہے ہیں۔ زندہ ہونے میں اور جینے میں یہ دونوں مختلف چیزیں ہیں۔ جب وقت آپ کو گزار رہا ہوتا ہے تو بس زندگی گزر رہی ہوتی ہے، جب آپ اپنی مرضی سے زندگی گزار رہے ہوتے ہیں تو آپ جی رہے ہوتے ہیں۔ تو سنڈے کو بس ہم اپنی مرضی سے جیتے ہیں، ادروائز ہر روز آپ کی ایک جاب ہے اور اس جاب کو پورا کرنے کے لیے آپ صبح سے شام تک کام کر رہے ہوتے ہیں۔ اچھا، اس کے بعد جو دوسرا طریقہ کار، پہلا جو میں نے اظہار کا طریقہ بتایا وہ ہے زندگی کا احترام، زندگی کو احترام دینا۔ اللہ تعالیٰ نے فطرت کو پیدا کیا ہے، فطرت سے محبت کرنا، اپنے گرد و نواح میں رہنے والے لوگوں کے بارے میں سوچنا اور ان کی ضروریات کو سمجھتے ہوئے پورا کرنے کی کوشش کرنا۔ دوسرے نمبر پہ، ہم جس معاشرے میں رہتے ہیں اس کے کچھ قوانین ہیں، جس ملک میں رہتے ہیں اس ریاست کے کچھ قوانین ہیں۔ جب ہم ان معاشرتی قوانین کا بھی احترام کریں گے تو اظہار ہو جائے گا۔ جب میں روڈ پر اشارہ نہیں توڑوں گا تو میں اصل میں قانون کا احترام تو کر رہا ہوں، اصل میں دوسرے انسانوں کا احترام کر رہا ہوں کہ بھائی دوسری سائیڈ سے آنے والے لوگ جو ہیں نا وہ میری سرکت سے بچ جائیں گے۔ ٹھیک ہے، تو جو قانون کے احترام کے اندر ہی دراصل انسانوں کا احترام پوشیدہ ہوتا ہے۔ تیسرے نمبر پہ، آپ کے اچھے اتوار ہوتے ہیں، آپ کی اچھی گفتار ہوتی ہے، آپ کی شائستہ گفتگو ہوتی ہے، لوگوں کے ساتھ مہربانی کی باتیں ہوتی ہیں، یہ ساری وہ باتیں ہیں جو بھی لوگوں کے احترام کی جو ہے کی طرف اشارہ کرتی ہے۔ اور جو چوتھی چیز ہے وہ ہے اختلافات کو قبول کرنا، کہ جو کائنات ہے یہ ڈائیورسیفیکیشن کے اوپر مبنی ہے۔ ہر رنگ ہم دونوں کو پسند نہیں آ سکتا، ہر ذائقہ ہم دونوں کی زبانوں کو اچھا نہیں لگ سکتا، ہر اپروچ، ہر طرح کی سوچ ہر بندہ نہیں رکھ سکتا۔ لہٰذا جو اختلاف ہے ان کو قبول کر کے دوسرے لوگوں سے محبت کرنا، یہ بھی احترام ہوتا ہے۔ تو یہ چار طریقے میں نے آپ کو احترام کے بتائے ہیں۔ اللہ ہم سب کو احترام ہونے کی توفیق دے اور لوگوں میں محترم ہونے کی توفیق دے۔
0: بالکل، زبردست زبردست، بڑی زبردست طریقے سے آپ نے اس کو بتایا۔ یہاں پر لسنرز، ہمیں ایک چھوٹی سی ایک اور بریک لینی ہے، اور بریک کے بعد جو ہے ہم بڑی انٹرسٹنگ گفتگو کر رہے ہیں، اس کو جاری اور ساری رکھیں گے اپنا سلسلہ، اور ہمیں سنتے رہیے FM 92.6 UCP کی دنیا، وہ بھی رائٹ پہ۔